اس باغ میں اندر سوپڑ کس طرح ہے تو ادم کرے دیا جی اس کو تمام دیا سب پانی اسی ادم کی جائے اپنی تنا نے سکھان چڑے دور میرے چل کے گرو کی اصل کر سروت مائی مائی ماں گرو کی گوشت میں یہ تا ادم کہہ رہے ہیں ساڈے وقت ہو رہا ہے جی گرو پڑھے گا گرو کہے گا گردوارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ بھی تو سارے گرو کدے نہیں کہہ رہا بانی نہ گرو نہیں کہہ رہا کہ ستسنگ میں نہ پھر یہ حجت ہے یہ من رکھ نہیں گرو تو پرہیز ہے کت جائے بھائی ست سنگی جتنے ہر سال کرنا بلوئی یہ نہ کرنے بہانے کہ میرے کی بات آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا وہ واسطے سارا اپرانا کرتے سب بھی کرتے ساری سمگری بھی کر لیا جا کے پرشادہ تیار ہو جائے پرشادے واسطے ادو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اس کمان دیا تیار دیا تب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس وائ گرو کا سمرن نانک اتری چنت جی چنتا نے اب سان ہر ویلے چاڑ دی کہ دور ہو گیا کلگی کا پتا جی نے اور سکھ نو مہان ادم میرے خیال سے نے تے ادم دیا تو دنیا کی طاقت پہ پنجاب کی دھرتی تھی کس طرح سہارے اپجوالا بنا سارے دیش نو ان ملتا ہے ایک ہی مرضی ٹیکنیکل ویو دے نال گرو نے تھوڑے بڑی بخشی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام نو ہاتھ پاندے چڑھتی ہیں گرو نے نانک نام چڑھتی سدا کیونکہ نانک کے نام نال ہی بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی کلم جہے کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی کلم یا نانک نام چڑھتی کلا جہے کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کا کرنی کس کرنی ہے سمرن دھرم کی کرنی یہ بھی بندگی ہے بانی پڑھنی ہے بھی واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کال کھائے کے چتوں دے نانک رہا نانک چنیاں کھٹیاں جے بھر جانے کوئے
सुरते चुनी ज्ञान की जोगी का जप, जोगी भी चुनी चेरी है जटी है, सुरते चुनी ज्ञान की जोगी का जप होए राजे चुनी न्याय की फिक्र ही का तत् दान, गृहस्थी का धर्म है दान सुन, दान सुन जीते सकते रहना पवित्र करके भी माया दंग मारन लगे, बहुत ही माया है जी दंग मार दी है, किस तरह होमे आ जाए कहीं माया का ही मनता है, माया का ही मान करनी, यह तो वाहगुरु की बख्श, यह तो वाहगुरु की दात, ये वाहगुरु से अर्पण करते हैं, पानी चलता पवित्र रहा है, तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है, दान पुन करना यह भी सिमरन सत्संग करके लैंड यह भी सिमरन, स्वादर स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चे कर रहे ये कोई बीबी कारण माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया, पति कारा है भागवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने तो उन्हें कहा स्वामी मैं तो नाम से जपती हूं रोटी आप पका के खाई, बाबा जी कहते थे ये इसका नाम नहीं है ये मन तेरी माड़ा फेरी ये मनमत है, नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पत्नी क्योंकि कम कर दिया ज्ञान ने कम किया तो मेरे भोजन त्याग करना यह भी सिमरन है, बाणी पर ही पढ़ती है हर टाइम सदगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जागे तस्कर के अंदर चोर तीजे पैरे तस्कर जागे चौथे पैरे जो तो समय योगी ने जागे गुरसिख ने जागर हम पिछ लड़ाती जागर जाके की करना नाम दान इशनान जरा इशनान करना ते बह के जपना सपना नाम पुन नाम दान इशनान जराए फिर मिठा बोलन नि विचरन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्चल निम्रता करे गुरु के सिख का मन नीवा तो मत रजकर चल गया तो मन उचा हो गया तो मत नीवी तो ताइयों सिखी नहीं जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चलन हथों दे के पढ़ा मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाव थोड़ा सोना तो थोड़ा पैसा भी नहीं लिखे सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खाली है तो सत खा ली जे जे बारह घंटे सौने तो दस घंटे सौने कोई मिकदार नहीं कोई समीए ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास रहो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिखा ही ना वो भी कोई खाने ताबे लिखे है सबरत मिठे बनिए सुनिए सारे खड़ी मुख बोलने मारन नाल किए छत्ती अमृत भावे जाको नदर करे बाबा होर खाना तुगी खुआर जित खाते तन पीड़िए मन में चले विकार वो खाना की खाते जेदे का मन विकार ही बनिया हर वे पीड़िया ही नहीं
مسلمان روزے رکھتے ایک روز روزہ رکھتے روزے کا مقصد یہ نہیں بھی خدا رب کوئی ہو جائے اور روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی شریر کی شدھی ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے کیوں ہو گئے کھٹے نکال آؤں پر ایک دن فاقا کر رہے دوائی مل گئی اپنے آپ پیدا ٹھیک ہو جائے تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے نہیں صرف شریر کی شدھی ہوا شریر ٹھیک ہو جاتا ہے پر گرو کا سکھ تو روز روزہ ہے روز ورت رکھتا ہے تو کہڑا تھوڑا کھڑ یہ شریر ٹھیک رہی ڈاکٹر کو جانے نہیں پہ بابا جی نے بچن کیتا اتنا تھوڑا کھڑا جہد شریر بوجھل ہی نہ ہو اتنا تھوڑا سو جہد ساڈا امرت کا سوک ہی نہ ہو اتنا الم آہار الم سی تھوڑا سونا کھانا تھوڑا بولن گرو پائے ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے تھوڑا یہ بھی گرمت ہے پھر کھال کھائے سکرت کرے کالا کال کے سکرت کرے وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی کرتی ہے تو جناؤں گا نہیں وڈیائیاں گرو والوں آؤں گی پھر ہمیں اچھ نہیں آتا آپ کرتا تد آگے آزاد تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈی آئی کوئی نہیں یہ گرو بخش تو گرو دی وڈا ہوئے نہ آپ کرائے پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نچل کر یہ دو ٹائم دے میرے کرت بھی کرنی کم کار بھی کرنا امرت رہے تو شام تاکہ گرو نال جڑنا ہے جس طرح تھی جڑ جڑ کے کرنا کی ہے شبد پرت پر جا کرے گرو نے شبد کی وچار سننی تو کر سدگر پرچے من پر چائے پھر بھائی صاحب جی کہ سکھ کا جیون آسا نراش آسا رہتا ہوا کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کلر چلا آسا نراش یہ سکھ ہے ادم کرے جس طرح تھی ادم کی زندگی کا سروپ کی ہے بابا جی بچن کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو بندگی کا سروپ حکم ہے آپ کو کیونکہ سروپ جتنے تک سروپ لکھنا نہ پڑے اتنے تک من جڑتا ہے تو نشانہ کوئی نہیں ہے نا سن تو بدگی کا سروپ جا ہے وہ ہے حکم سکھ جا ہے کرت بھی کرتا ہے نام بھی جمتا ہے بچیاں نال بھی پیار کرتا ہے سیر بھی کرتا ہے ہستا بھی ہے تنگے کپڑے بھی پاندا ہے گرو نال بھی جڑتا ہے یہ سب گرو کا روپ حکم منیے ہوئے پروان تا ختم کام ہے سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہتا ہے بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا سید بدھو شاہ نے گرو کا حکمنامہ پڑھ کے سنایا وہ لکھا ہوا کہ تصویر کرو